मेरे कलगीधर सचे पातशाह दे दरबार विच रब्बी बाणी दा कीर्तन हो रहा है। संगतां बेंत जुड़िया हैं, बाहरों आईया संगतां हजूर दे चरना ते शीश चुका के मालिक दे दरों दाता प्राप्त करके अपने आप नूं वडभागी बना रहे हैं। पर एक निक्का जिहा बच्चा जिस दे मन विच उत्साह है कि हे माना पहली वेरी पूरे गुरु दे दर्शन कीते हन, ए जिहड़ा शीश है गुरु दे चरणां ते जाके रखना है। आखो श्री वाह, सारे आखो वाहेगुरु। कलगीधर सचे पातशाह दे प्रकाश उत्सव दे प्यारे हो, कोई भी रसना उस अकाल पुरख दे नाम तो वांझी ना रह जाए। जो भी माई भाई इथे आया है, आओ भागां वाले, अपनी रसना पवित्र करो, ए सेवक दे कन सफले करो, प्यार नाल सारे गज के आखो सतनाम। अजे भी सारिया ने वाहिगुरु नहीं किया तो मेरा चित करता है आज खास बख्शिश वाला समय है। आज दे समय, आज दी रात भागा वाली रात है, जो रब्बी नूर प्रगटिया सी इस मात लोक विच। तो आओ प्यारी सास संगत, उस नूर दे दर्शन करदे होए उस दे नाम नाल जुड़ो। की पता अज दा जपया आ वाहिगुरु सानू सदा वास्ते चेते आ जाए, साड़ी मानू यात्रा सफल हो जाए। बंदी बंदे बंदगी अख्तियार, साहेब रोज धरे के प्यार, मिल जाए ए दात। आओ दाता वंडन वाला दाता आ रहा है भाई, पर पहले तैयारी कर दे करी सारे गज की आखो सतना। उस रसना तो मैं सदके जावा जिसने साईं दा नाम जपया है, ओ मुखड़ा भी धन है जिदे विचो निकले है सतनाम। निके जे बच्चे दे मन विच फुरना है, जिस वेले सारी संगत ने हजूर दे के मथा टेकिया बैठ गई, तो ये छोटा जिहा बच्चा संगत विचो लंघदा लंघदा लंघदा हजूर दे कोल पहुंचिया, ते इसने अपना सिर गुरु दे चरणा ते रख दिता। दशमेश पिता मेरे कलगियां वाले पातशाह, चिट्टियां बाजां वाले चोजी पातशाह, सारिया दे साझे सतगुरु जी ने नेत्र खोले, तकिया निक्का जिहा बच्चा है ते चरणा ते शीश रख के किसे प्यार च मथा टेक रहे। हजूर ने बड़े प्यार नाल काका ओ बरखुरदार सिर चुक भाई उत्ते कर मथा, पर अज मथा चुकण वास्ते चित नहीं करदा इसका, पर हुक्म पाके सिर चुके है। निके निके हाथ जोड़ ले, फिर प्यार नाल पिया करदा है दर्शन, जिवें चकोर चंद्रमा नूं वेख वेख के खुश हों। हजूर कहन लगे काका कित्थों आए? महाराज तुहाडी बख्शिश द्वारा मैं पिशावर तू आया। वाह वाह, तन भुजंगिया तू तन है, किथे पिशावर ते किथे आनंदपुर साहब, किवें मंदला चाक के तू पहुंचिया है।
تیرے پیار تو قربان جائیے. حضور بڑے پرسن ہوئے. پشاور دی سنگت جڑی آئی ہے اودے نال آئے ہاں غریب نواز. اچھا پھر تیرا نام کی ہے؟ تو اس لیے توتلی زبان نال کیا مہاراج مینو لوکی جوگا کہندے ہیں. آخو سری واہگرو. تو کلگی در سچے پاتشاہ جی نے ایویں ول تکی ہے جوگا. ہاں سچے پاتشاہ. پھر بھائی کیوے جوگا ہے تو؟ حضور نے پیار نال پوچھیا اپنے جوگا ماتا پتا جوگا رشتے دار جوگا آنڈیاں گوانڈیاں جوگا کٹم قبیلے جوگا دیش پروار جوگا تو کیدے جوگا ہیں؟ تو پیاری ساتھ سنگت گرو کے سکھدا من نیواں تے مت اچی مت پت کا راکھا آپ شری واہ نکے جے جوگے نے کیا داتا جی میں تا تیرے جوگا تیرے جوگا. جس ویلے اس نے اے وچن کیتا تو میرے کلگیاں والے سچے پادشاہ نے اے دی بان پھڑ لیا خوشی ہوئی. تنو گرو کا سکھ ہے جے دی بان کلگیاں والا پھڑ لے پھر چھڑے گا نہیں. باہیں جنہاں دی پکڑیے سر دیجے باہیں نہ چھوڑ. تو کس دے جوگا داتا جی؟ میں تیرے جوگا. حضور کہن لگے جے تو میرے جوگا تا میں بھی تیرے جوگا. خسری واہگرو. گل تو اتنی ہے پر اسی گرو جوگے نہیں بندے کما کارا جوگے بندے ہاں دنیا دے چویلیاں جوگے بندے ہاں رشتے دار جوگے پتر تیاں جوگے بندے ہاں. بھائی پاگا والا او گرمکھ ہے جو گرو جوگا بن گیا. گرو جوگا اج کل تا ساڈی اوستھا ہے سب کچھ اپنا ایک رام پرایا. گرو دربار چ متھا ٹیکیے چاہے نہ ٹیکیے پر دفتر پہلا جانا ہے. کیوں کدھر صاحب ناراض نہ ہو جائے پہلا چلے جاندے ہیں. بھائی گرداس جی نے لکھا ہے نا کہ ستگر صاحب چھڑ کے بھائی صاحب بھائی گرداس جی ستگر صاحب چھڑ کے پھر مرمک ہوئے بندے دا بندہ. بندے دا بندہ تو بڑھنا ہے پر امرت ویلے آ کے گردربار چ حاضری نہیں بھرنا. پھر حکمی بندہ ہوئے کہ نت اٹھ جائے سلام کرتا گرو کے متھا نہیں ٹیکتا افسر کے ادا ورس کرتا ہے. پھر پوری ڈیوٹی دیندا ہے تے جے گردوارے پنج منٹ زیادہ ہو جان بس چلو جی چلیے ہوں اتنے کی بہنا ہے. اول تو آنا ہی لیٹ ہے جی کیرتن 7 بجے شروع ہونا ہے تے آنا ہی 8 بجے. سینما جانا ہوئے شو 7 بجے شروع ہوتا ہے پہلے ہی جا کے 6:30 بجے باری کھلو جانے. تیار کہتا ہوئے جی پہلے ہی آ کے نہ جڑیا گرو کا سکھ اس اچھا وچ کہ میرا دھن گرو نانک میرے تے امیو درشٹ کرے ربی بانی دا امرت میرے کنا وچ پوے میری مانو یاترا سفلی ہو جائے. جھوٹے سینما تو پج پج کے ویکھدے اور بابا جی بچل کرتے سن. بھائی اے سچا سینما اوتھے پیڑیاں مورتاں ایتھے گرو نانک دے درشن. اوتھے گندے گیت کنا چ پیندے نے ایتھے گرو نانک دی بانی. اوتھے پیسے ضائع جاندے ہن ایتھے تن دان پن کیتا وی سفلا ہوندا ہے جے کو پاوے تلکا من. اوتھے سما ضائع ایتھے جتنا سما بہ جاؤ گے. کبیر جی کہندے نے ایک گھڑی آدھی اوپن آد پگتن سیتی گوشتے جو کینو سو لاب. ارے لاب کون پراپت کرے اور کری پڑھیے.